0: السلام علیکم سامعین، این ایچ کے ورلڈ جاپان سے پروگرام پیش خدمت ہے، آئیے جاپانی بولیں۔ میں ہوں آپ کا میزبان محمد انور،
1: اور سامعین میں ہوں ہراش پاک۔ اس پروگرام کے ذریعے آپ جاپانی زبان کے دلچسپ اور کارآمد جملے سیکھ رہے ہیں۔
0: آج کا 32واں سبق راستہ پوچھنے سے متعلق ہے۔ پروگرام کے آخری حصے میں ہم جاپان کی ہائی وے بسوں کے بارے میں بتائیں گے۔
1: کائتو اور امریکی شہری مائک، جو جاپان کے ننجا کا شوقین ہے، ہائی وے بس کے ذریعے نیے پریفیکچر کے وینوشی اسٹیشن پہنچے ہیں۔ اسٹیشن کے قریب واقع کرائے کے کپڑوں کی دکان سے مائک نے ننجا کا بہرو بھرا ہے۔ اب وہ دونوں ننجا میوزیم کی جانب جا رہے ہیں۔
0: تو آئیے سبق نمبر 32 کا مکالمہ سنتے ہیں۔
2: مائک نیاؤ نے کاکوئی
3: اُریشی نا آنو سمی مسن ننجا ہکبتس کان مادے دو ایتترا ای دیس کا
2: کونو میچے او ماس سگ ایتتے کداسائی博物館は左にあります。
3: わかりました。ありがとうございます。
2: さあ、行こう。
0: अब हम इस मकालमे की वजाहत करते हैं।
1: काइतो माइक के बहरूप की तारीफ करते हुए कहता है,
2: माइक नियाओ ने।
0: माइक यहाँ पर जच रहा है।
2: काकोई।
0: उम्दा हो लिया।
1: माइक जवाब देता है,
3: उरेशी ना।
0: मुझे खुशी है।
1: माइक रास्ता पूछने के लिए एक राहगीर से मुखातिब होता है।
3: अनो सुमिमासेन।
0: अरे सुनिए, माफ कीजिएगा।
3: निंजा हकबत्सुकान मादे दो इत्तरा ई देस का?
0: निंजा म्यूजियम तक कैसे जाएंगे?
1: राहगीर जवाब देता है,
2: कोनो मिचे ओ मास सुग इत्ते कुदासाई।
0: इस रास्ते पर सीधा जाएं।
2: हकबत्सुकान वा हिदारी नी अरिमास।
0: म्यूजियम बाई जानिब है।
1: माइक कहता है,
3: वाकरिमाश्ता।
0: समझ गया।
3: अरिगातो गोजाइमास।
0: बहुत शुक्रिया।
1: काइतो माइक से कहता है,
2: सा इको।
0: ठीक है, चलें।
1: शायद म्यूजियम वहाँ से ज्यादा दूर नहीं है।
0: जी, स्टेशन से म्यूजियम तक पैदल सिर्फ 10 मिनट की मुसाफत है, और उस रास्ते पर निंजा से मुतालिक अशिया फरोख्त करने वाली या किराए पर देने वाली कई दुकानें हैं। तो आइए अब आज का मकालमा एक बार फिर सुनते हैं।
2: माइक नियाओ ने काकोई
3: उरेशी ना अनो सुमिमासेन निंजा हकबत्सुकान मादे どう言ったらいいですか?